अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारमा आर्थिक रूपमा कमजोर भन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संघीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार भनेका छन्। स्थानीय तहले तलब भत्ता र बढेका खर्च सवारी इन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय

सिर्जना भएको छ। भारतका रूपमा गत वर्ष कुनै स्थानीय तहले 1 सय रुपियाँ राजस्व सङ्कलन गरेका छन् भने यस वर्ष 105 रुपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ। प्रधानमन्त्री नरेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रथम सभा नियमावलीको व्यवस्थाहरू

sosial mereka, provokasi Islam di Indonesia yang sempurna.

logan polis aktif agari sekarang publikal terus na logan usah sahaja lagi dengan sentin negatif logan ini perlu kolesterol baik swasta koleksi report besar logan negatif dengan motif usah cibarele itu semua sama sahaja cibarele terus na logan ini swasta kolesterol kukar baik kandai yang ini tentang kolesterol. सूचना तथा संचार मंत्री डॉक्टर विक्रम किरण सिन्हाले संचार माध्यमले नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, ती स्वतन्त्रता नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल अपराधले आयोजना गरेको एसिया पेसिफिक ब्रोडकास्टिङ गभर्नमेन्ट गाइभेटीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री किरण सिन्हाले यस्तो बताउनु भएको हो। संचार प्रविधि परिवर्तन भएपछि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारको सिद्धान्तहरूमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। गलत सूचना, भ्रामक सामग्री, याबाट निर्देश सामग्रीका कारण जोखिम बढिरहेको अवस्थामा नेपालका सामुदायिक रेडियोहरूले जनतालाई सत्य तथ्य समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसरी बीच सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड दिने सरकारले अगाडि बढेमा नागरिकले सही सूचना पाउन सक्ने बताउनु भएको छ। स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारीमा

मध्य प्रदेश सभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले पटु मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुल सेवामा कति आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ। अझै पनि राजनैतिक प्रसङ्गमा सर्वोच्च अदालतले काङ्ग्रेसको अधिकारिता सम्बन्धी चार वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको तीन साता नदेखि पूर्व सभापति शेरबहादुर देवा र पूर्व कार्य भाग सभापति मनोबहादुर खड्काले फेरि अर्को ब्रिज दायर गर्नु भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देवालले गत सोमबार र खड्काले

생각 지금 말고 3일 만 거야.

0: Перечень кое-какие подарки, притом с инклюзивом, с описанием Конгарон.
1: हरेकबार खाना चार भने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार

दादा खबर में अब प्रयोग का भाग में हम वास्तविकता साथ ही

0: अधिकारी लगायत विभिन्न संचार कर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ।
1: नेपालमा चाइल्ड न्युट्रिसनको विषयलाई लिएर इस्युहरू कम चाहिँ भएको छ होइन, सेटिस्फ्याक्ट्री खालको चाहिँ छैन होइन। तर तपाईँ मिडिया जस्तै इन्भल्भ हुँदै गइरहेको छ, लाइक ट्रेडिसनल मिडियामा चाहिँ अहिले जस्तै चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेको छौँ, त्यसरी नै न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि त्यो चाहिँ अहिले अर्को अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा चाहिँ तपाईँको ओबिसिटी हो, लाइफ स्टाइलसँग जोडिएको एनसिडी

আচ্ছা, এসব কখনই দিয়ে খেলে

एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिनो भनेर यसलाई पनि प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण विषय यो हो। जब भारतीय स्वस्थ हुन्छ तब भारतीय समाज स्वस्थ हुन्छ र भोलिको चुनौती भोलिका समाजको चुनौती राष्ट्रको चुनौती विकास निर्माणका कुराहरू जति राजनीतिले गर्ने कुराहरू छन् ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसङ्ख्या त आखिर यही बिन्दुबाट सुरु हुने हो नि त। त्यस कारणले गर्दाखेरि एउटा सचेत सञ्चारकर्मीहरूले यस यो विषयलाई बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने कार्यक्रम निर्माण गर्ने समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ खालि पत्रकारको मात्रै कुरा पनि होइन, यो राज्यको नीति निर्माणमा पनि पत्रकारहरूले सघाउने कुरा भयो, पोलिसी इन्फ्लुएन्स गर्ने भन्छ। जस्तो अहिले पनि भन्नुमा विद्यालयमा खानाको कुरा छ, होइन, त्यो चाहिँ सरकारले निशुल्क रूपमा सर्टेन ग्रेडसम्मको लागि त्यो स्किम ल्याएको पनि छ र त्यसले गर्दा दीर्घकालीन रूपमा एउटा त स्कुल आउने

সত্যি হয় না, আমরা ভাত বাংলায়রা। আমি যে ভাত মতো সৃষ্টি মতো সম্পূর্ণ জানে পোষণ জানি তো নপরেসম্ম हामीले चाहिँ तिनीहरू बजेटमा पोलिसी बनाए पनि यति कुराहरू चाहिँ जसलाई चाहिएको चाहिँ आवश्यक छ नि त्यो कुरा त्यहाँ पाउँदैन भने अर्को चाहिँ हाम्रो सहरीय जीवनमा एकदम आलस्य जीवन अल्छी एकदम इन्स्टान्ट बच्चा बच्चालाई स्ट्यान्ड चाहिने आमा बाबालाई पनि सजिलो हुने अझ धेरै मधेसमा गएर कि मुमनहरूलाई त सजिलो छ बेलुका के खाने पाएको पिज्जा खाने हस्तमा बोकेर आउँछ के खाने मोमोज खान्छ यो चिज अनि हाम्रो त धर्मशास्त्र हाम्रो जीवन पासै खानु हुन्न भनेको छ नि त तुरुन्तै पकाएर न्युट्रिसन त्यो अनुसार खानु ऋतु अनुसारको सिजन अनुसारको फलफुल तरकारीहरू खानु यो आफ्नो घरमै खानु यो चिजहरू र अन्न ब्रह्म भनेको छ भने त्यो ब्रह्मलाई चाहिँ पेस्टिसाइड हालेर बेसीहरूमा हामी पनि त्यो उत्पादन गर्छौँ नि जसले उत्पादन गरेर बजारमा पुर्याउँछौँ हामी यस्तो व्यवसायीकरण हामीमा गयो कि हाम्रो मानवीय पनि हराएर आज हामी धेरै नराम्रा घटनाहरू समाचारमा पढ्न पाउँछौँ नि बालबालिकाहरूबाटै भइरहेका भर्खरैका घटनाहरू म भन्न चाहन्छु त्यो पनि न्युट्रिसन नभएको अवस्था हो पोषण नभएको अवस्था हो खानपान हामी के खान्छौँ हामी जस्तो खान्छौँ हाम्रो रगत त्यस्तै बन्छ हाम्रो विचार त्यस्तै बन्छ।

0: केवल आफ्नो शरीरलाई हामीले जस्तै हाम्रो जीवन बन्छ हाम्रो आँखी बानी बन्छ र हामीले मिडियाहरूले विशेष गरी यस्ता चिजहरू कुन कुन स्टेक होल्डरहरूलाई साथीखेरि साँच्चै अवेरनेस हामीले त खाना पुर्याउनु छैन न्युट्रिसन पुर्याउनु छैन चिज खाद्यान्न पुर्याउनु छैन त्यो ठाउँमा हामीले अवेरनेस पुर्याउनु छ. नेपाल आफैमा पनि हिमाल पहाड प्रायः यो विविध तरिकाका खाद्यान्न फलफुल तरकारी जडीबुटीहरू पाइन्छन् यहाँ. त्यसैले यो चिजलाई चाहिँ फेरि हामीले ब्याक टु द नेचर एकदमै हाम्रै पुर्खौली हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली स्वस्थ जीवनशैली स्वस्थ विचार स्वस्थ ज्ञानमा जानुपर्ने छ. यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु.
1: नेपालमा सामुदायिक रेडियो र सामुदायिक सूचना नेटवर्क सिआइआरले पोषण सुधारका विभिन्न कार्यक्रमहरू लामो समयदेखि प्रसारण गर्दै आएका छन्. इएफ क्याम्पियनको रूपमा पोषण सुधारका लागि राष्ट्रिय अभियानकै शुरूआत पनि गरिएको छ. ओल्डिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा लामो समयदेखि समुदायसम्म पुगेर जनचेतना जगाउने काम भइरहेको छ. रेडियो नेपालले पोषण सुधारमा प्रयास गरिरहेको बताएको छ. रेडियो नेपालमा के कस्ता पोषण सुधारका सामग्रीहरू प्रसारण हुन्छन्? रेडियो नेपालको समाचारका सह सम्पादक डाक्टर जनार्दन कृष्ण.
2: अहिले नेपालको सरकार माध्यमले पोषणको क्षेत्रमा चाहिँ कसरी काम गरिरहेका छन्?
3: असममा चाहिँ यहाँले ठिकै प्रश्न उठाउनुभयो. तर पोषण मात्रै भन्दा पनि ओभरअल हेल्थको पनि कुरा हुन्छ. यसमा जस्तै अब हामी पोषण भन्न चाहने चाहिँ इन जेनरल पपुलेसनको पोषण एउटा आउँछ. त्यसपछि भल्नरेबल जस्तो चाहिँ बालबालिकाहरू

समेत कलरले दिएको छ। हस् नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र केन्द्रीय अध्यक्ष शिव कुमार वर्माद्वारा हस्ताक्षरित सुझाव पत्रमा 15 बुझे सुझाव समेत दिएका छन्। कलमले वर्तमान जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम वर्षमा प्रवेश गरेकाले विगतका कामको समीक्षा गरी अधिकारीहरूलाई सम्पन्न गर्ने र आगामी जनप्रतिनिधिका लागि बलियो संस्थागत आधार तयार गर्न यो अवधि महत्वपूर्ण रहेको जनाएको छ। थारू समुदायमा आजभोलि हरेली पूजा समागम गरिरहेका छन्। बर्खा खेती सकेपछि सामूहिक रूपमा हरेली पूजा गर्ने

भारतीय राष्ट्रिय निकुञ्ज क्षेत्रमा सवारी साधनका लागि गरिएको टाइम कारको अवधि हटाइएको छ। भारतीय राष्ट्रिय निकुञ्ज नियमावली 2071 अनुसार 40 किलोमिटर प्रति घण्टाको गतिमा 4.2 किलोमिटर दूरी पार गर्न न्यूनतम 24 देखि अधिकतम 28 मिनट समय निर्धारण गरेकोमा अब घटाएर 21 देखि 24 मिनट कायम गरेको छ। वैज्ञानिक अध्ययनबाट उक्त दूरी 21 देखि 24 मिनट पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरेको हो। यसबाट यात्रुको कम्तीमा 7 मिनट समय बचत हुने जनाएको छ। यस सम्बन्धी बैठकमा भारतीय राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कोयल, रणध्वज गणका गणपति खिम बहादुर दागी, कोलपुर नगरपालिका नौका अध्यक्ष उपेन्द्रनाथ योगी र वडा नम्बर 12 वडाध्यक्ष वीरेन्द्र शाह लगायतका सहभागी रहेका थिए। बैठकले राजमार्गमा पर्यटन प्रवर्तन मानव वन्यजन्तु सह अस्तित्व र सड़क दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना तथा साइन बोर्ड राख्ने निर्णय गरेको छ। भारतीय राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्यका रूपमा प्रचार गर्न नेपाल महानगरपालिका सहित सम्बन्धित निकायसँग समन्वय गरी डुडुवा नाका, राजा चोक, नेपाल नजिक विमानस्थल र कोलपुर चौराहामा ठुला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखिने भएको छ। बैठकमा निकुञ्ज संरक्षणसँग पर्यटन प्रवर्तन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको छ। प्रधानमन्त्री बालिन शाहले संसदका प्रश्नको जवाब आज दिने भएका छन्। प्रधानमन्त्री बालिन शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिने भएका हुन्। मंगलबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाब दिने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री भएका शाहले पहिलो पटक नियमानुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्। सांसदहरूले लामो समयदेखि उनको खोजी गरेका थिए। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले शपथ लिएका छन्। बिहिबार दिउँसो 1 समारोह बीच मुख्यमन्त्री थापाले थापा मगरले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। लामो समयको कसापसी पश्चात उनी मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। हामी नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइपुगेका छौँ। हाम्रो सन्देश सक्नु अघि मुख्य सन्देश फेरि एकपटक

सकिन्छ।

0: मानेर गरौं
1: तर भए खुल्ला कुरा गरौं
0: समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं।

in the community. आजको कार्यक्रम रेडियो पूर्वाबाट एफएमबाट अहिले 7:30 बजेदेखि प्रत्येक बुधबार र शनिबार प्रसारण हुने गर्दछ। आजको कार्यक्रममा हामी बाँसकुरी नगरपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर 4 वडा सदस्य समेत रहनुभएका बहादुर सुरा चौधरीले कार्यक्रममा चिन्ता गरेका छौँ। आज हामी चाहिँ स्थानीय तहमा जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिने जाँदा चाहिँ यस बेला चाहिँ निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता कति कुरा भए, वडामा 5 वर्षको अवधिमा के कस्ता काम भए र यो अवधिमा चाहिँ कस्ता खालका योजनाहरू चाहिँ सम्पन्न भए लगायतका विषयमा कुराकानी गर्नेछौँ, छलफल गर्नेछौँ। आजको कार्यक्रममा हाम्रो स्टुडियोमा कार्यपालिका सदस्य एन

0: जिस दिन अहिले समस्या उत्पन्न भोजन विपदका
1: सिङ्गल पारिरहेका छन्।

Yeah.

0: ज्ञानजुक भन्नुभयो नि एउटा नीति नियममा बाँधेर काम गर्नुपर्ने, तर कसलाई ध्यान चाहिँ आफूले सागेर पनि होइन गर्न नसकेका कामहरू चाहिँ के थिए एक दुई दिन भन्नुभयो नि
1: हामीले चाहेर पनि गर्न नसकिने कुराहरू जस्तै अहिले

সঞ্চয় দিন

Thank you.

0: कि अब लामाको केही एउटा भइरहेको होइन एक्सिडेन्ट त्यसको घटना पानीमा पर्यो त्यो सभातिर होइन गएपछि फेरि भन्ने किसिमको त्यसले चाहिँ नि के छ
1: एकातिरको ग्रामीण जीविका उत्पादन गर्नुपर्ने हामी सहजले गर्नु गरिनु पर्ने गर्ने दुर्घटना भइहाल्यो दुर्घटना भइहाल्यो दुर्घटना पछि हामीले के सोचिरहनु पर्ने हामी त कानुनमा बाध्यता छौँ नि त तपाईँहरू सुरक्षित तरिकाले सुरक्षित तरिकाले सहज साधन सञ्चालन गर्नुहोस् दुर्घटना भएपछि यो नै हुन्छ भनेर हामीले भनिदिँदै हुन्छौँ साथी उहाँले के भन्नुहुन्छ भने दुर्घटना भइसके पनि यहाँले पनि सहजीकरण गरिदिनु पर्यो भने चाहिँ हामीले जानु पर्छ

हुन्छ हामी थोरै अब कुराकै कुरा गरौँ। कुरामा जुन खालको बजेटको कुरा छ नि, बजेट चाहिँ आयो योजना पर्यो, त्यसमा चाहिँ कसरी हामीले चाहिँ त्यो खालका चाहिँ आवश्यकता छ प्रथम छ भनेर सुनिन्छ त्यो कोही चाहिँ आफ्नो कार्य आफ्नो वडामा अथवा के अरे आफ्नो टोलमा पार्नुपर्ने भन्ने विवाद पनि सुनिन्छ नि, हामीले चाहिँ कसरी त्यसले चाहिँ प्राथमिकतामा पार्नुहुन्छ समस्या चाहिँ यहाँ छ भनेर जुन खालको विवाद पनि सुनिन्छ।

se dovessimo arrivare, ora voglio, ora le scritterei.

सबैले हामी सबैले आफ्नो बच्चा बच्चीलाई सही ट्रेकमा राख्यौँ, राम्रो ज्ञान दिउँ, शिक्षा दिउँ, तिनलाई राम्रो संस्कार दियौँ भने, सबैले आफ्नो बच्चा बच्चीलाई ट्रेकमा ल्यायो भने, बाँकी बाहिरबाट आउने त्यस्तोहरू छ, बाहिरबाट आउने टोकेटी भन्ने कुराहरू छ, सीमा सुरक्षा छ, हाम्रो इलाका परिवारले छ, भर्मा संस्थाको चाहिँ बाँच्नु भन्ने कुराहरू छ, सबैले गर्नुभयो भने छात्रको लागि छोराछोरीहरू ठुला घर पुग्छ भनेर गभर्मेन्ट कलेजलाई भन्छ, छोराछोरी बच्चा बच्चीलाई समाजले नागरिक गर्दाखेरि पनि

みたいなのがついて

के भइरहेछ भन्ने

Thank you.

नागरिक

किसी

خیلی

0: सभा प्राधान्य गरिरहेको थियो। पालिकाको गतिविधि गरिरहेका चुनावी निर्वाचनका बारेमा पनि चुनौतीका बारेमा पनि लिएर कुरा गरौँ। यति बेरसम्म हाम्रो कार्यक्रमको समय सकेको छ। त्यसपछि पुष्पा र चन्द्रमा गुरुसँगलाई पनि विशेष धन्यवाद दिन्छु।
1: पनि बिताउँछु।
0: नमस्कार।

0: कलेजदेखि साँझ छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेज हो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निम्न सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँधिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ।
2: असहाय नागरिक एवं महिला तनावदार बालिका अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ।
0: कौशल्य अस्पताल प्रणाली
1: सर्वप्रथम 0.84।

सर्प हुन सक्ने भए पनि नजाने पनि भन्नुभएको थियो।

रेडियो पूर्वाधार एफएम द्वारा जनहित में जारी संदेश।

धेरै होइन, अहिलेसम्म केही भएको छैन।

0: आजको वाइसरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
0: हुन्छ। आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरामीको सुक्खा जमिनमा पानी नसर्ने, जमिन भुक्को फुल्ने, खाजा काट्ने वा कहिले काटेको छ भने खाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लिलाको सम्झेको त पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, वर्षाको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ,
0: घरका सक्षमा निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
1: त्यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन, घरका सर सामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान मान्छे पो धन, ज्यानै नभए के धन।
2: एफएम द्वारा जनहितमा जारी सन्देश।

Thank you.

धन्यवाद।

Thank you.

0: गरिरहेको काम गर्दै थियो अथवा रह काँच मिलाएको सुप्रतिमा सप्लास
1: उद्योग रोटी उत्तर उत्तर

YouTube, Baba, Echelon, Polara, Sanito, Sanis, Sanis.

स्वीकारी नाथ को जीत के नाथ का जीवन

0: ஆடை கட்டி வாழ்ந்தோம். மத மாஞ்சி ஆகி என் தொகையின்
1: Thank you.

that test.

1982 मा इसबासरी नगरपालिका विभिन्नपुरामा गठन गरी कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरणमा नयाँ गठन भई दर्ता नोकरीका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि अक्षर बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 पदम 16 गतेतिर यस पालिकाको कृषि विकास शाखामा निवेदन दिर्ता नवीकरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित कारण विधान नमुना र निवेदनको लागि बाँसोही नगरपालिका कृषि विकास शाखा नाट्यपाटना कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। वितरणको रकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित चार बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूहदाता प्रमाणपत्र प्रतिलिपि समूहको छाप आरक्षको फोटो आरक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्णरूपमा अनुमति विधान दिएपछि समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि कुराकानीको सिफारिस समूह गठनको निर्णय सहित तीनपटक समूहको मासिक बैठक तथा प्रचण्ड एकपल्ट प्रतिलिपि वार्षिक कार्ययोजना र समूहको छाप र सदस्यको फोटो नगरपालिका

मास्करी नगरपालिका ने अनौपचारिक क्षेत्र में काम करने मजदूर का लागि निःशुल्क दुर्घटना बीमा करने कार्यक्रम ल्याएको छ। यो कार्यक्रम अन्तर्गत 138 जना महिलाहरूले बीमा गराएका छन्।

0: इसमें भारत एक हजार विशेष हजार पत्रकार का सामूहिक दुर्घटनादी मात्र जुदा पत्रकार का पेशागत जोखिम बनाने मद्देनजर करते वहां को आर्थिक सुरक्षा का प्रत्याभूति देना उद्देश्य लुम्बिनी प्रदेश सरकार आंतरिक मामला कानून उद्योग तथा यातायात मंत्रालय राष्ट्रीय बीमा कंपनी लिमिटेड नेपाल काठो नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति बीच संस्कृपाईका दुर्घटना बीमा कैदीको मन्त्रालयका वर्ष प्रवेश सचिव भरत मणि पाण्डे राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज शाखा प्रमुख नवीन शर्मा पोडेलो नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य प्रकाश गुप्ता हस्ताक्षर गरेबाट सम्झौता अनुसार लुम्बिनी प्रदेशमा क्रियाशील एक हजार दुई सय छ जना पत्रकार प्रति व्यक्ति पाँच लाख पैसठी हजार रुपियाँ बराबरका दुर्घटना बीमा फैकिँदा प्रदेश सरकारका आर्थिक वर्ष दुई हजार तिरासी चौरासीका स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पत्रकारहरूका सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयन भइरहेको पत्रकारिता पेसामा समाचार संकलन स्थलगत रिपोर्टिङ तथा विपद दुर्घटना जोखिमयुक्त क्षेत्रमा पुखर काम प्रणालीको सम्भावित दुर्घटनामा से उत्पन्न आर्थिक जोखिम न्यूनीकरण तथा बीमा कार्यक्रम सञ्चालन कैदिरक मन्त्रालय चलेवा सम्झौता अनुसार बीमित पत्रकार दुर्घटनामा से क्षति विपूर्णको अवस्थामा प्राकृत बीमा रकम तथा प्रचलित बीमा व्यवस्था अनुसार सुविधा पैना प्रदेश सरकारको पत्रकार पेशागत सुरक्षाको कल्याण प्राथमिकतामा दुर्घटना बीमा कार्यक्रम सञ्चालन कलक चलाइएवा यो खबर तान्सिङ प्रकाश गुप्ता पठाइएबाट आप राष्ट्रिय समाचारको बारे हेर्नु छ।
1: भेटेपछि नद्या महिला भिजन महिला म भर्ख ध्यान दिनाको संख्या चौध पुगरमा महिला पाँचदेखि खोज तथा उद्धारको क्रममा रसुवा नुवाको डोलहाटी नद्या नदी क्षेत्रमा हालसम्म चौध जनको सबजना पर्वको महिला नद्या आसपासको बस्ती तथा संरचनामा समेत बडा क्षति पुगेकोमा प्रभावित क्षेत्रमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोली परिचालनकै खोज तथा उद्धार कार्य जारी रहँदा महिलाका कारण काबिल होस् भने सम्पर्क विहीन हुन आशंका गरिएमा उद्धार टोली जोखिमपूर्ण क्षेत्रमा समेत खोजी कार्यलाई निरन्तरता दिइरहँदा घटनाका विस्तृत क्षतिका विवरण संकलन वितीर्ण सम्बन्धित निकाय र जनताबाट
0: राष्ट्रिय समाचार सङ्ग्रहमा सन्देशका समय सन्देश पहिला मुख्य मुख्य सन्देश खेला बाँसुरी नगरपालिका नवटुङ्गी स्थित बाल कल्याण आधारभूत विद्यालय विद्यार्थीको किताब विज्ञानसँग नाचगी तथा परम्परागत बाजा बजेन सिकाए सङ्गीत कक्षा सञ्चालन गर्दा ओरसुवाका भोटेकोशी र क्यामारीलाई किसान पैसामा पर्ख ज्यान छैनका संख्या चौध पुग्दा अब खबर सन्देश सङ्ग्रह काल बिहान सात बजे नेपाली भाषा खबर सन्देश लेखाइनेपछि तब समाचार समाचार कक्षका सबै सहयोगका प्राथमिक सहयोग गौरी शङ्कर क्यामरामा रमेशसँग सहयोग बिन्दु कुमार भेटिदा रेडियो ग्रुप आवेदन सुन्थ्यो।

0: जानकारी पछि आजन प्रान्तकालमा रोडके सोझी उत्तर स्थानमा पुगिरहेछ।
1: सहकारी संस्थाको पछि उडानको सम्पर्क छ

0: प्रतिदिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रतिदिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली
1: अस्पताल बासरी खुला चोक नजिक।

0: पारम्परिक पक्षिक पाजन राम्रोका महान भटके सोची उत्तम स्थलमा उभिरहेछ।
1: हजुर, त आफ्नो प्राथमिक शिक्षा किताब आफ्नो सम्मान दिन चाहन्छ। बर्ने अथवा शनिबार पशुपतिमा सप्रायसमा इन्डियन इटालियन थार्मा फालिपर चाइजो इन्डियन रिटेलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर साफर्टरलाई पशु पक्षीमा दाना पनि एउटा प्लेट मेसिन महिनाको सँगसँग खेती किसानी गर्न सक्मेरिक सामान उपलब्धता विशेष रूपमा उहाँलाई खबर चल्नसे खरामचाको पेपर हालेछ। हजुर, आफ्नो कृषि सम्बन्धी कौनो सामान किन चाहन्छ? यदि चलती कलसे सम्झनीय पाँच पटक पशुपतिनाथ सरकार छ।
0: सम्पर्क नम्बर 98-580-25-014 हो 98-224-026।
1: नवजीवन सहकारी संस्थाको पक्ष राम पसल पाउँछ। जानकारी गराइकी।

साधु एकाको सहायक मात्र होइन मानसिक त्यसपछि शैक्षिक मनोवैज्ञानिक हरेक क्षेत्रमा असर पारेको छ। परिपक्व उमेर भन्दा पहिले नै बिहे गरिदियो भने त्यो बालबालिकाले जन्माएको बच्चा पनि स्वस्थ नभएको भन्न सक्छ। पुरुष शारीरिक पुरा विकास नभएको हुनाले उनलाई विभिन्न समस्याहरू पनि देखिन्छ। पढाइ लेखाइको पनि

आफ्नो इच्छा बाहुला पनि चुप लागेर सबै कुरा स्वीकार गर्नै पर्छ भन्ने छैन।

neyi çiçekliyorduk? Dost olarak çıkın, haydi.

विश्वभरका रोटरी फ्रेन्ड्स एवं

0: studio prima stanje kvare sato da va. A suni si je jedno se pasala vina na straza kova.
1: सोला बाई बच्ची बेपर तहल को खोजी करा की सुरक्षा निकाय र सरकार द्वारा हत्या निकाय सक्रिय तीन जिल्लालाई संकट ग्रस्त घोषणा उद्धार र राहत प्रारम्भ सभामुख अभियान को निर्देश
2: गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु यस्तो प्रक्रियामा राज्यका सम्पूर्ण सबैलाई उद्धार राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नु पर्ने अवस्था रहेको छ।
1: विविध जल विद्युत आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी र 25 जना सम्पर्क विहीन केही सुरक्षा पनि बेखबर स्वास्थ्य साधन अपनाउन सरकारको पृथ्वी राजमार्ग हुगली नारायण घाट सड़क खण्ड अर्को सूत्र लगायतसम्म सवारी आवागमन बन्द। लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना। सूचित रहन मौसम विदको सुझाव। र अस्ट्रेलियामा जारी टप एन्ड टी20 श्रृङ्खलामा नेपालको लगातार दोस्रो जित। भोलि किङ्स मेनसँग खेल्ने

की विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारको उचित कदम हो तर घोषणा मात्र पर्याप्त छैन। भोटे खुसी बाढ़ीले पुर्याएको क्षतिको एकीकरण गर्दै सम्पर्क विहीन नागरिकको तत्काल खोजी, घाइतेको निशुल्क उपचार र विस्थापितको सुरक्षित पुनर्स्थापना

0: ima aiko pratica grande tu un eco sentiamo fatto come cosa ai stiamo fatto zona costa piccolo che fa per portare a dire che ho in dare caffè di tutto quello ma sua non ho da dentro che to è tutto una vittoria che tra ca ma so vedi go mi ti casa col co per sa quello ne poi a sai ne come ha co fare di cosa vai ma poi ca a te zona per hai come sai per sampanca ma sai da a già bihan a dopo di tiro cinco tipo a tappa da ecco le tu colaco vadi da sua co che cosa non mi si era tu la siete vai go vadi da cara da sua co ti vorrei vai su ma da cazzo sta tappa hai come sai fare con sampanca di vai casa vai da sua co passi zona lei da sua vata udar così con le tale se la zona di cosa sao da di tutta vata vadi per va di tutto co udar così con sanix sala sampanca tutta so zona di tale se la zona di cosa Mari perbagi transferan waktu yang penting ke pariga hulai serta lebih kuat pasang kertas tercipta khususnya pada pusat. Ada posisi komandan pusat alkafik baiknya kini tim jila ke pariga lain tim mainnya telah disang kertas terkhususnya ke hari kemudian dari pusat. Menteri pusat baiknya kini menteri pusat berhari baca kait dengan kehar kondisi ke pusat berhari rapi selagi swasti menteri ini pari sena dan berusaha bilang ini dari jini baru itu di pusat. Menteri kini kait di tetap bicara dengan pariga kutak terhutar सुरक्षित ठाउँ मसाला के मन्त्रालयले निर्देशन दिएको छ यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ पोलिटिका निर्णयका बारेमा जानकारी दिँदै सतर्कता प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
1: र सदरपट्टीय क्षेत्रहरूमा भएको छ नेपालीको
0: राहत तथा उद्धारका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको बताउनु भयो।
1: सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमापारि चीन क्षेत्रमा पनि ठुलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ, हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धता यति बेला लगाएका छौँ। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: यसैबीच पृथ्वी राजमार्ग मुलिङ नारायण थारको सडक खण्डको सूचना भएसम्म सवारी आवागमन बन्द गरिएको छ। आज रातिको समयमा सवारी आवागमन बन्द गरिएको हो। रातिको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्ने सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिमा सवारी आवागमन बन्द गरेको चितवनका प्रमुख जिल्लाधिकारी गणेश आधारले जानकारी दिनुभयो। उहाँले अत्यावश्यक काम बाहेक यात्रा नगर्न सुरक्षित रहन अनुरोध गरिएको छ। लुम्बिनी पहाडीका सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्ष हुने त्यहाँ बदलेर हरेक पूर्वानुमान गरिएको छ। कुशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कुशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमी देवी ठकरले सिआइएमआई जानकारी दिनुभयो।
2: अवस्थाको कुरा गर्नु पर्दाखेरि विशेष गरेर लुम्बिनी बागमती पहाडी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका चाहिँ एउटै ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन। आज रातिको हकमा चाहिँ यो कोशीको पहाड र तराई बागमती र गण्डकी प्रदेशको पहाडी इलाकामा चाहिँ एउटै ठाउँमा पहाडी स्थानको पानी पर्न सक्छ र त्यस बाहेक चाहिँ वर्षाको गतिविधि चाहिँ अहिले त्यही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्छ। पूर्वदेखि पश्चिमसम्मको भूभागमा विशेष गरेर कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशबाट बढी ठाउँमा चाहिँ पहाडी प्रदेशमा अलिक कम ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्छ।
0: यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मध्य प्रदेशका

0: స్థితిక పరీక్ష వాటి ప్రభావితులపై చెప్పిన పరీక్ష కాలుస త్రిభువన దృష్టి విశ్వవిద్యాలయ క్యాంపస్ పరీక్ష ఇస్తాయి అలాగే తాలిక బలహీత ఒక పరీక్ష ఇస్తే नेपाल लगातार दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले एसीटी कमेटलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान कुशल भुटेले सर्वाधिक 61 रन बताउनु भएको थियो। अब अर्को खेलमा भोलि बिहान किङ्स लिगसँग खेल्नेछ।
1: समयमा नै बारी बारी सूचना पाउन नसक्नुको कारण
2: नेपालको स्टेसनलाई चाहिँ हामी आयो र त्यसलाई ड्यामेज गरिदियो। त्यसमा चाहिँ हाम्रो रेडी भएन तर हाम्रो सिडियो त्यहाँको दसवटाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गरिमा नारेको मार्फतबाट आइसक्यो। तुरुन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौँ।
1: सूचना प्रणालीमा के नेपाल चुकेको हो कुराकानी आजको आकस्मिक बारी उठाएका गम्भीर प्रस्ताव कारण क्षति र अबको जोखिम विशेष कुराकानी लगायतका सामग्रीमा

तपाईँ सामुदायिक सूचना नेटवर्क सेवाइटेन काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल नागरिक उड्डयन प्राधिकरण त्यहाँले प्राकृतिक विपत्ति र बाढी पहिरोको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। विपदको समयमा सडक यातायात अवरुद्ध भएको मौका छपी एयरलाइन्सहरूले मनपरी भाडा बढाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यसको निर्देशन दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले आज आन्तरिक उडान भने सबै वायु सेवा कम्पनीहरूलाई पत्रचार गर्दै विपत्तिको समयमा सर्वसाधारणको हितलाई ध्यान

0: 24 डिग्री 8 को चौथा र विद्युत प्राधिकरणको सोलर प्रणालीको 25 मेगावाट गरी कुल 431.1 मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ। यसैबीच रसुवा स्थित फोटेपछि नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र कोविन्दले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्तनमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। राष्ट्रपति कोविन्दले एसिया प्रशान्त प्रसारण विकास संस्था एआईडीडी एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग उहाँकै निवासमा भएको भेटघाटमा स्थापना कालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 औं साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला काठमाडौँमा आयोजना भएको र यसले बाल पोषणमा संचारको भूमिका, संसदीय अभ्यास, डिजिटल सुशासन र प्रसारणमा एआई तथा नयाँ प्रविधिको रूपान्तरणको विषयमा छलफल गरेर एसियाका प्रसारकहरूको अबको मार्ग प्रसन्तरण पारेको थाहा पाउँदा खुसी लागेको उहाँले उल्लेख गर्नुभयो। भेटमा कोर्याकका अध्यक्ष अर्जुन गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले गरेको योगदानको स्मरण गर्दै रेडियोको स्थायित्वका लागि राज्यले महत्वपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। आजको आकस्मिक बाढीले कति क्षति पुर्यायो अझै एकीकरण भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। आजको आकस्मिक बाढी किन आयो, यसका सम्भावित कारणहरू के हुन् र आगामी दिनमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिम बाढीका अध्यक्ष श्री कमल द्विवेदीसँग हामीले कुराकानी गरेका छौं। यस विषयमा एकैछिन पछाडि तपाईँले उहाँको कुराकानी सुन्न सक्नुहुनेछ। अहिले भने विज्ञहरूका अनुसार समयमै पूर्व सूचना दिन सकेको भए भोटेपछि बाढीमा भएको क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। चीनको तिब्बतबाट आएको बाढीबारे नेपालमा समयमै सूचना प्रवाह हुन नसक्नुको कारण के हो, यसै विषयमा सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उपेतीले भन्नुभयो।
1: Thank you.

ఒకటి బాడీ ఉంటాయి ప్రతి కొరకొచ్చి సాధారణ బాడీ కోరుకున్నాయి अनुसन्धान हुन थालेको छ यसको यस्तो खालको बाढीको बिमारीको पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन तर के छ भने सामान्य बाढीमा चाहिँ पानीको सतह कति बढ्दै जान्छ र कति मेरोमा आइपुग्छ भने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढी जुन छ यो

0: गरेको पनि थिएन। त्यति साह्रो कसरी आयो यो बारी भनेपछि
1: अब यो अघि मैले अलिकति यो बारेमा त भने यो बाढी सामान्यतया पानी यस्तो हो। अहिले मैले तपाईँलाई अलिकति भनिसकेँ मैले यो बारेमा माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो बिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पक्रिने गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई हो त्यसमा हिउँ पनि सक्छ नहुन पनि सक्छ होइन तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो त्यो हिउँले पुर्याएर राखेकै जमिन थियो त्यो माथि। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ क्षेत्र अहिले माथि माथि सर्वै गइरहेको छ नि त अन्त हिल जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा त्यही ठाउँमा वर्षा जस्तो हिमालको पाइपट्टि भनेको सत्ता फुटबलमा हाम्रो सत्ता थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ हाम्रो यहाँको जस्तो ठुलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप नियन्त्रण हुन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
0: यस्ता खालको आकस्मिक घटना हुँदा त्यहाँभन्दा तल कार्यालयमा ठुलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर मैले आफ्नो विचार राख्नु भएको छ। यसमा तपाईँको के छ?
1: पक्ष चाहिँ के थियो भनेदेखि यसो मोबाइल फोन जस्तो पहिला चाहिँ जस्तो अहिले भन्नुहोस् न यस्तो खालको बाढीहरू आउँदाखेरि यसरी अहिले बाढी आउँदा आउँदैका खबरहरूमा हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटिएर अहिले हेर्न पायौँ नि किन यो चाहिँ यो संसारको विस्तारले गर्दा नै हो होइन। र अब त्यो साइरन मात्रै होइन जस्तो तपाईँको अब के गर्ने छ भन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेहरूलाई चाहिँ के गर्ने यस्तो बाढी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ शिक्षाको चाहिँ जरुरी छ। जस्तो अब मैले भने नि पहिला मैले एक दुईवटा त्यो भिडियो टिपमा तपाईँको उबाट केही देखेँ भने बाढी आएपछि बाटैबाट भागे चाहिँ त्यस्तै बाढीलाई जित्न त हुने सक्दैन।

0: चिन्ता तपाईँबाट मुक्त रहँदा मुटुरोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चियो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
1: रेडियो द्वारा

0: बात कुरा गरौ समाधान लागू पदार्थ भेट लागू पदार्थबाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्य बजाउ
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश

अध्यक्ष मोदी नवीकरण संबंधी सूचना चार आर्थिक वर्ष 2082 में कृष्णाश्वरी नगरपालिका विभिन्न वडा में गठन करी कृषि विकास शाखा में दर्ता भएका क्रियाशील कृषक समूह नवीकरण में नया गठन भई दर्ता भएका दर्ता इच्छुक कृषक समूह दर्ता का लागि तहसील बमोजिम का आवश्यक कागजात सके सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात 2082 मतलब 16 बजे भित्र कृषिपालिकाको कृषि विकास शाखा सबैको जानकारीको लागि सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना अनि निवेदनको लागि काँसगढी नगरपालिका कृषि विकास शाखा राज्य पटना कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम नवीकरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाणपत्र प्रतिलिपि समूहको छाप आरक्षको फोटो आरक्षक परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विपत्ति समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिनिधि हुनेकालेको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा वर्ष रेकर्ड प्रतिनिधि वार्षिक कार्ययोजना र समूहको छाप

0: उहाँहरूलाई यस प्रसङ्गको कि विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि त्यो हो एकचोटि सम्झाउ नमाने प्रहरीलाई खबर विश्वसम्मको कि विवाह गरेन बाल विवाह हुन्छ त्यस्तो विवाह गरे कामले हुन्छ विवाह गराउनेलाई कानुन कारवाही पनि हुन्छ
1: बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट

0: दशामा विशेषज्ञ फिजिसिय डाक्टर द्वारा पेट छाती परेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपेन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग र ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल अस्पताल प्रणाली शाखा ब्रह्मी महाराजगढी,
1: सम्पर्क नम्बर 0984001192 र 4001210 कौशल्य अस्पताल बासगढी खनाल चौक नजिक।
2: नमस्कार, हामीहरूले औषधि उपचार गर्ने गर्छौँ। आफ्नो स्वास्थ्य पनि विषाक्त चिजले डुबेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने घोडामा गएर या नगरमा गएर लिएर उठेर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले फैसला लिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिरा आएर हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको आँखामा मर्दा पालेको अन्नपानी मुक्त नदी पालेको मुक्त मिठो छैन आफ्ना बुढीहरूमा मासु पलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98586128 98586128 98201941 हो। मलाई एकपटक

0: Personale qua a casa del Paglio, magari sale dalla cogliata del composto e davanti alla scelta da parte della Pato a Pato, detto per la San Cicco per me.
1: A me lei mi piace lì, ragazzo, o dare un suo equilibrio di continuo da darmi, di nella ricreca su.
0: Mi banca tutta lì, ma ripeto, ma a casa del Paglio è di qua, ti devo dire da me.
2: नेपालमा आज बिहान आएको भीषण पानीका कारण हालसम्म कम्तीमा 95 ज्यान गएको प्रधानमन्त्री नरेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 बढी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्नो सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि पानीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:30 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा पानी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसरी थप धेरै नै गर्न पर्ने आवश्यकता देखिन्छ।
2: नेपालका परराष्ट्र मन्त्री श्री शिव खनाल भारीमा पनि घाइते भएका मानिसहरूमा ध्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ।
1: अनुसन्धानको बारेमा पनि हालसम्म 391 विदेशी नागरिक समेत 484 पर्यटक सम्पर्क विहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्।
2: नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्क विहीन भएका मध्ये सबैभन्दा बढी भारतीय नागरिक छन्। सम्पर्क विहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपियन संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विजरल्याण्ड र युके नियन्त संयुक्त वक्तव्यधारीहरूले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा सञ्चालित मध्ये एउटा मुख्य अस्पतालमा लागिभन्दा कम्तीमा 14 नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आगामी भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धार कर्मीहरूले भगवान्को प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरुपयोग गर्ने युवाको संख्या बढ्दो क्रममा रहेको चीनको लागि औषध नियन्त्रण आयोगले जनाएको छ। दबाव पूर्ण अध्ययन समय अवधि एकलपनको महसुस र कडा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकी सहितको औषधिको पहुँचमा तत्काल पढाइ गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र हुर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा हुँदै गर्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त राजनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेह्र रोमाले फेरि वार्ता सुरु गर्दा कच्चा तेलको मूल्य यो सप्ताह 5% भन्दा बढीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य 90 डलर मुनि पुगेको छ। छिटै अस्थायी मार्गको घोषणा हुन सक्ने उहाँको विदेश मन्त्रीले बताएका छन्। मंगलबार हुर्मुज जलमार्ग भएर 5 जहाज भारिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसतभन्दा कम हो। यो डिबिसी नेपाल सेवा हो।
0: तपाईँलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढीले निकाएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमामा जोडिएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेको सीमा अकस्मात आएको बाढीले नुवाकोट, थाटिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज उद्धार र राहतको निम्ति छिमेकी भारत सहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। बाढीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानदेखि संसार माध्यम र सामाजिक सञ्जालमा सर्वस्पष्ट छन्। माझ पर्दै जाँदा उत्तर बाढीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको सहायता गर्न बाँकी छ। बाढीले बगाएका शवहरू चितवनका तनहुँमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। संयोगको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्क

गर्दाखेरि सीमापारी चीन क्षेत्रमा पनि ठुलो विपदको अवस्था देखिन्छ। उत्तर चिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धता हामीले यति बेला आइरहेका छौँ। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।

0: सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घडीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: भएका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्। त्यसमा छवटा विद्युत प्रसारणलाई अवरुद्ध हुँदा करिब

始まっておしまい。Thank you.

0: लागू पदार्थको एकपटकको प्रयोगले पनि जल मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो गुणवत्ता एफएमद्वारा जनहितको जारी सन्देश।

0: दुई हजार बयासी तिरासीमा यस वर्षभरि नगरपालिकाका विभिन्न कुरामा गठन भई कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक संघहरू नवीकरण नयाँ गठन भई दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि नक्सेल बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 भदौ 16 गतिभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिई दर्ता पत्ता नवीकरण गर्नमा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि काशोरी नगरपालिका कृषि विकास शाखा र देउराकला कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ।
1: समूह वितरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित चार बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूहदर्ता प्रमाणपत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विपक्षी समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि गरेको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा वचन प्रतिलिपि वार्षिक कार्ययोजना र समूहको साथ र सदस्यको फोटो पाँचवडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय पाँचवडी बर्दिया।

सभा के पद सभा को आयोजना करिएको थियो। त्यहाँ आफ्नो हातमा बोर्ड उठाउन नारा लगाउँदै थिए, जसमा लेखिएको थियो हामीले आफ्नो नेताहरूको साथमा छौँ। त्यो कालो कोठारी दूर दराजदेखि आएका स्वतन्त्र सेना

जुलूस समान थे। सभी का पुलिस ने सही के घेरा डाले पुलिस समर्थक रायन जवाबी अदालत पुग्यो त्यहाँदेखि हाम्रो समर्थकको भिड खचाखच भरिएको थियो। त्यो सम्मेलन स्थलदेखि थियो दण्डको आशंकाले परिपूर्ण हुनुको साटो सबै बस्ती नै भएका थिए। अभियुक्तहरू आफ्ना साथी र संवाददाताहरूसँग भेटघाट हुन सरकारले हामी

himself, Brahma, Rajesh Bhor, Sam Mesa, Maurice Tengsa, Vernon Lanchester, Maharati Samriti. परीक्षा हामीले जनवादको जस्तो व्यवहार गरेकोमा सरकारको चर्को उल्लेख गरे. यदि विजयबाट उहाँहरूलाई हटाइएन भने सम्

तिसमा त सय पाउन्ड टापा पिकन र काला हरूसँग 25 पाउन्ड जमाना गरियो। तर राजद्रोहमा रङ्गभेद थिएन। समाजका निम्ति शुभचिन्तकले प्रत्येक अभियुक्तलाई अभियुक्तलाई जमाना दिए। त्यसपछि त्यही समर्थक राजद्रोहको मुद्दाको बचाउ कोषको लागि आधार गर्यो। उक्त कोषलाई पिबस रिप्स एलेन प्लेन तथा एक्स मेपले सुरु गरेका थिए र मुद्दाको दोहोऱ्याउनमा कोषको प्रबन्ध मिली बेन्सन र प्रेडा लिप्सनले गरेका थिए। हामीलाई सातमा एक दिन कुनै समक्ष उपस्थित हुने कुनै पनि जनसभामा भाग नलिने शर्तमा छोडिएको थियो। पर्यावरण अभियानले सुस्तिर प्रतिपूर्वक आफ्नो कार्यालय पुगे। ओलिभर र म दुवै जेलबाट आएका थियौँ र हामी माथि मुद्दाको बोस पनि बढेको थियो। त्यो दिन मेरो एक पुरानो मित्र जवाब घुमलाई भेट्न आइपुगे। उनी पेसेवर दुहासे थिए। हाम्रो धेरै भेट भएको थियो। म जेलमा बस्दा दुब्राएको थिएँ। त्यसैले उनले संतापूर्वक सोधे, नदीमा तिमी किन यति दुब्र देखिएका छौ? अफ्रिकन संस्कृतिमा प्राय भुटाउनुको सम्बन्ध धनीबाट हाम्रो स्वास्थ्यसँग हुन्थ्यो। उनी पुनः बोले, तिमी जेलदेखि डराएका थियौ, यथार्थ यही हो। तिमीले हामीलाई एउटा

तुलनामा मिलाई फुली विशिष्ट पाउनको निम्ति 4 वर्ष पाठ्यक्रममा प्रशिक्षण लिन शुरू गरे। उनले राजा द्वितीय अस्पताल ढाबर प्रसुति विद्याको पाठ्यक्रममा जोइन गरे। त्यसैले हामी केही महिनासम्म छुट्यौँ। मेरी आमा र बहिनी घरमा भएकोले मलाई पनि विदा गरिदिन

छह वर्ष पहिला देखि बच्चाको नाम केही थियो। हाम्रो संस्कृतिमा नयाँ बच्चालाई भेट्दा बच्चाको नाम दिनु त्यो बच्चाको प्रति आदर

विचार सभा सम्बन्धित उनलाई जोड गरी मैले सङ्ग्रह छोडेर परमात्मा प्रति समर्पित बनाऊ भन्ने उनको चाहना थियो। सिद्धान्त मनभरि पनि म त्यस नजर जोडिन सकिनँ। मेरो बुझाइमा जसको विश्वासको सिद्धान्त तर्नु चाहने र विलम्ब

युवा उत्तर विरोधी पार्टी भएको राजनीति छोडेर अनेक आकर्षित हुन सक्दिन तर राजनीति नै मेरो जीवन हो भनेर हरेक लोकसभा स्वीकार गर्न सकिन। मैले उनलाई संघर्षको आवश्यकताको बारेमा सम्झाउने कोसिस गरेँ। उनले भने मलाई धार्मिक विश्वासको गरीमा सम्झाउने कोसिस गरे। म राष्ट्र सेवक बन्न चाहन्थे तर उनले ईश्वरको सेवालाई सबैभन्दा ठुलो ठाने। हाम्रो विभागले बच्चाको भविष्यको सन्दर्भमा पनि मतभेद उत्पन्न गरिदियो। अनि बच्चाहरू धर्मीहरू बनाउन चाहन्थे र

जानी थी तो गाड़ी में पूरा गर्दन बना एक एक आवेश में

नाही बजाउनुहुन्छ स्वतन्त्रताको घोषणा पत्रको धारालाई संसार सम्झेर अघि बढ्नेछ। क्रान्तिहरूले शालीन ढङ्गले आफ्नो तर्क प्रस्तुत गर्नुपर्नेछ। मुख्यले सल्लाह दिएको समयमा हामीले कालद्रोहको बारेमा केही जानेका छैनौँ भनेर प्रमाणित गर्ने निश्चय गर्नु। सरकारले हामीलाई सताए तापनि नैतिक रूपले न्यायसङ्गत कार्य

अफ्रीकन जासूसी द्वारा लेखिएका अफ्रिकन नेशनल कांग्रेसका सभाहरूको विवरण तथा भाषणको प्रतिलिपि पनि पढिन्थ्यो। विवरण प्राय अष्ट र छोटो हुन्थ्यो। पछि मानिसले आफ्नो विद्धताको विद्धताले धेरै अफ्रिकन जासुस त अङ्ग्रेजी भाषा भाषा नै बुद्ध रहेनछन् भन्ने रहस्य पत्ता लगाए। केपटाउन विश्वविद्यालयका राजनीतिक विज्ञानका विभागाध्यक्ष प्रोफेसर डेल्ट्रियो मोरेलाई साँच्चीको आधार मानेर सरकारले हामीमाथि रुसी सरकारले चाहिँ वर्तमान सरकारको दलपुटन गर्न चाहेको आरोप लगाए। हाम्रो जब धेरै

सारा जातिको सर्वोच्च अवस्था अदालत बार भागपुरी जब म त्यहाँको वशिष्ठ हुँदै जाँदै थिएँ त्यहाँ वस्तु प्रतीक्षा गरिने एक सुन्दर युवतीमा मेरो नजर डाल्यो। मोरको सुन्दरताले मोहित भएर

त्यसपछि नपत्रपछि एक अद्भुत घटना घट्यो। आफ्नो कार्यालयमा रहेको बेला जब मैले उनीहरूलाई भेट्न गए तब ती युवतीलाई आफ्नो